0: वेलकम बैक कहेंगे। आए हाय, चाहे जिस शहर भी जाए, चाहे जिस मुल्क भी जाए, मैं ही माहिवाल हूँ तेरा। सुनी ये गल सुन जा, सजाद अली की आवाज सुनी आपने, और उम्मीद करता हूँ कि आपको आए होंगे पसंद। मैसेजेस आपके आना शुरू हो चुके हैं, मगर अभी सवाल बाकी है मेरे दोस्त। सवाल आज का बहुत ही आसान सा है, और वो ये है कि बताएं वो कौन सी चीज है जो आपके आगे होती है, आपके सामने होती है मगर आपको नजर नहीं आती। वाह वाह वाह वाह वाह, भाई क्या चीज है जो नजर नहीं आती, है भी सामने आगे। तो ये आपने मुझे बताया है 3636 पर, और आपके मैसेजेस के जान है बढ़ते हैं जनाब। सबसे पहले फीता काटा है हमारे प्यारे से यूसुफ भाई बाबोश वाले ने, और कह रहे हैं कि FM 100 की तमाम फैमिली को सलाम, खुसूसी तौर पर आंटी चाची अरूसा गुलबानो, तमाम डॉक्टर्स इमरान भाई खिताब लाला फ्रैन भाई, मेरे वालिद मोहतरम को उन्होंने सलाम कहा, वालेकुम असलाम। ऐस गुल आ गई हैं, सलाम के बाद कह रही हैं भाई अभी आपकी तबीयत कैसी है? अल्लाह का शुक्र है अब तो ओके ठीक हो गई। इतने टूट के बताए थे आप लोगों ने, मुंह में छालों के हवाले से, जुबान पे छालों के हवाले से, हमारी नौरीन बहना ने भी बहुत सारे टूट के बताए थे, बहुत से लोगों ने बताए थे, तो बस काम आ गए टूट के। और स्वीट लाला संजीदा अभी मोश्क मानूर और तमाम सुनने वालों को प्यार भरा सलाम एस गुल, और पीर मोहम्मद इलियास साहब भी आ गए हैं, कह रहे हैं नदीम भाई वेलकम, आई होप यू आर फाइन, गुड शो। अजी बहुत बहुत शुक्रिया पीर साहब, पीर साईं आएंगे तो मिठे चोल खावांगे। अच्छा एक और मैं आपको सवाल एम ही कर रहा हूँ ये, ठीक है ना। वैसे तो जो मैंने सवाल किया वो कौन सी चीज है जो आपके आगे होती है, आपके सामने होती है मगर आपको नजर नहीं आती, ये तो सवाल है। मगर इस पीर साहब के जो है मैसेज के बाद मेरे दिमाग में एम ही एक सवाल आया, भाई पाकिस्तानी जितने भी हैं ड्रामा लवर्स तो हैं, और पाकिस्तान के ड्रामे जो है वो पूरी दुनिया में बड़े मशहूर हैं, शुरू से ही देखते हुए आ रहे हैं हम। तो एक ड्रामे का डायलॉग, मैं कुछ ड्रामों के डायलॉग्स बताऊंगा, आपने उन ड्रामे का नाम बताना है। पीर साईं आएंगे तो मीठे चोल खावांगे, बताएंगे कौन से ड्रामे का डायलॉग है, मैं मान जाऊंगा। और नदीम भाई आपने कहा था रंगों के बारे में आप बताएंगे, बता दें एसगुल, मैंने कब कहा था रंगों के बारे में? हो सकता है मेरी बहन मैंने कहा हो, दिमाग से निकल गया हो, लेकिन रंगों के बारे में क्या बताऊं, सात रंग होते हैं, पूरी दुनिया इन सात रंगों पर, सात सुरों पर कायम है, और उन रंगों के नाम भी बता देता हूं सात रंगों के, मतलब किस हवाले से आप मैंने ये बात की थी जरा मुझे याद दिला दीजिए। हमारी शहजादी बहना जरीन नूर आ गई हैं, कह रही हैं सलाम कैसे हैं वाले साहब कैसे हैं, और सबको सलाम वालेकुम अस्सलाम। ओहो आज तो फुल एक्टिव लग रही है अस्गुल, कह रही हैं नदीम भाई अगर हो सके तो लाला का नाम लेकर अच्छे से पख्तो के गाने चला दी, वो बैल खुद चला देगा, डॉट वारी डॉट वारी। और मोश्क भी आ गई है, कह रही अस्सलाम वालेकुम हैंडसम, क्या हाल है? मैं भी ठीक हूँ, आप कैसे? ओके ठीक। सबा गुल को, हिना गुल को, चाचू चाची, नौरीन आंटी, जरीन नूर के लिए बेस्ट विशेस। बातें सिर्फ तब करो जब समाते वाकई मुंतजर हों। वाह वाह वाह वाह वाह, समाते कब मुंतजर होती हैं? ये भी तो एक अलमिया है, पीला सोंग एनर्जेटिक था, दूसरा भी ऐसा होगा इंशाल्लाह। थैंक यू वेरी मच मोश्क, मुश्क आजकल तुम्हारे चुटकले नहीं आ रहे, सलीम भाई भेजते रहते बस। हमारे मिर्जा साहब आ गए ना जनाब फ्राम गुजर खान, कह रहे हैं अस्सलाम वालेकुम नदीम भाई, तमाम सुनने वालों को मेरा आदाब। क्या कहने हैं, पहली पेशकश ही लाजवाब है, सज्जाद साहब की क्या बात है, इस तरह तो होता है इस तरह के कामों में। और
1: अलीमुद्दीन यूसुफ जई साहब, वाजिबुल एहतराम मोहतरम नदीम अख्तर भाई साहब, السلام علیکم. پلیز سجاد علی یا نور جہاں کی آواز میں کوئی سانگ سنوا دیجیے گا، بڑی مہربانی ہوگی.
0: سمی شیخ، نسیم قریشی، ایوب آفریدی، خطاب اللہ، عمران ریاض اور میرے واجب الاحترام والد محترم کی خدمت اقدس میرا عقیدت برا سلام پیش کیجیے گا. ہر لمحہ دعا گو. نیک خواہشات کے ساتھ علی مدین یوسف زئی صاحب، ایبیریا، کراچی. جناب ہم نے ماہی وال گانا سجاد علی کا چلا دیا ہے، یہ آپ کی جانب سے. صاحبزادہ کہہ رہے جھوک سیال. صاحبزادہ صاحب واقعی میں پکی بات ہے، جھوک سیال ایک ڈرامہ تھا، میں کیا کہوں گا، سپر ڈپر ہٹ. لاہور سے یہ ڈرامہ نشر ہوتا تھا، اور کسی زمانے میں نا جب پی ٹی وی صرف ہوتا تھا تو یہ مقابلے ہوتے تھے چینل، مطلب سینٹرز کے، کراچی سینٹر اور لاہور سینٹر، اسلام آباد سینٹر، پشاور سینٹر، ان کے ڈرامے جو تھے نا وہ بڑے، مطلب کوئی نہ کوئی سینٹر جو ہے نا دھماکے دار قسم کا ڈرامہ پیش کرتا. اب تو خیر بہت سارے چینلز آ گئے، تو جھوک سیال ڈرامہ جو ہے کس کس نے دیکھا بتاؤ بھائی.
1: جھونک راجن دے جانا،
0: ارے یار یہ گانا آج سنیں گے تو جھونک راجن، یا آپ لوگ سنائیں گے مکال حسن کا گانا. اور ابھی فی الحال ہم جائیں گے ایک بریک کی جانب.
2: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں، ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں، معلومات ہیں، اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے، بے روزگار نوجوان، ضرورت مند خاندان. پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں، کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز، کال یا پیشکش ہو، فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
3: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
4: facebook.com/fm247365 fm247365